समस्या तो है, लेकिन समाधान नहीं।

यसै बिच नेपालमा खरबुजा तथा तरबुजाको व्यवहार यात्रिक वर्षमै

सीमा सामान्य वृद्धि हुँदै 2,14,00,000 रुपियाँको 127 टन पुगेको थियो। 2080/81 आयात एकाएक बढेर 9,13,00,000 रुपियाँको 502 टन पुगेको थियो। यसैबीच अर्ग्यानिक कृषि क्षेत्रको विकासका लागि सरकारले सरकार तयार रहेको प्रधानमन्त्री नरेन्द्र शाहले बताउनु

पानीले गर्दा स्कुल त्यस्तो

0: इसी आकार अनुसार सीतापुर भित्र आठवटौं साथै शाखाहरू चाहिँ मानिसले गभर्नमेन्ट होम अस्पतालमा
1: सेवाहरू हृदय इन्जेक्सनका विभिन्न अपरेसन पछि प्रश्न लगाउनु नपर्ने

त्यसले एनसी फर एनसी अभियानको घोषणा गरेको छ. त्यसले नयाँ अभियानको घोषणा गरेको भएको छ. चालिसौँ स्मृति दिवसका अवसरमा हिजो राष्ट्रिय सभा गृहमा आयोजित नवीन परिस्थिति नवीन संकल्प

किनभने सबैजनाले आएको राम्रो राम्रो अब पुरुष पुरुष परे त के गरौँ भन्ने नजिक राखेको छ।

त्यसको लागि पहल त

0: samen met Stoetsen en mij ook snel liep, kan ik hem heel snel op dat dat persoon kan bereiken.
1: कार्यक्रम अनुसार देश भरिका विभिन्न सामुदायिक रेडियोबाट प्रसारण हुन्छ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर वेबसाइट सीआईएन खबर .com युट्युब सीआईएन च्यानल र टिकटक सीआईएन साझा खबरबाट पनि सुनिरहनु भएको छ।
0: कार्यक्रम हेर्नु संसदमा कानूनी रूप लिनु अघि विधेयकमा प्रस्ताव गरिएका व्यवस्था र त्यस बारेमा संसद संसद सरकारवाला विद्युत सहितको छलफल गर्छ। कार्यक्रममा प्राप्त सुझाव विचार र निष्कर्ष सहितको प्रतिवेदन संसदीय समिति संसद र संसदलाई बुझाइएपछि

0: संपदा संरक्षण विधेयक 2081 के बारे में सोच्न सरकार वहाँको सुझाव तथा तपाईंका विचार तथा प्रतिक्रिया पनि प्रस्तुत गर्दछौ। यो विधेयक राष्ट्रिय सभाबाट पारित भएपछि फागुन 21 को चुनावपछि गठन भएको प्रतिनिधि सभामा प्रस्तुत भयो र हिजो आज संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा छलफल भइरहेको छ।
1: पुस्ता हस्तान्तरण हुँदै आएका हाम्रो विश्वास परम्परा रीतिरिवाज मूल्य

0: कानून सुरक्षा प्रदान गर्नु एवं संरक्षण गर्नु पहिलो आवश्यकता हो।
1: औद्योगिक सांस्कृतिक सम्पदा संरक्षणका लागि सरकारले कानूनी र व्यवहारगत रूपमा के कस्तो व्यवस्था गर्नुपर्छ? हामीले सिआइएनको फेसबुक पेजमा राखेको प्रश्नमा प्राप्त

0: सिक्ने खालका वस्तु पीएचडी गरेकाहरू डाटा विश्लेषणबाट गर्छन् सरकारको ध्यान जाओस्।
1: धन परिवारको विचार यस्तो छ, परम्परागत लोक सांस्कृतिक राष्ट्रको पहरा हो। राष्ट्रिय सांस्कृतिक संस्थाको प्रदेश सांस्कृतिक संस्था जिल्ला शाखाको विस्तार गरी सांस्कृतिक समर्थन गर्न बेला बेलामा राष्ट्रिय प्रदेश र जिल्लामा कार्यक्रम हुन जरुरी छ।

0: त्यो स्थानीय भाषा र परम्परा संरक्षणका लागि कानुनमा स्थानीय समुदायको भूमिका र अधिकार कसरी सुनिश्चित गरिनेछ। युवा पुस्तालाई आफ्नो मौलिक संस्कृति सिकाउन र संरक्षणमा सहभागी गराउन कानुनमा कसरी उस्ताउनुपर्छ। अमूर्त सांस्कृतिक सम्पदाको व्यवसाय दुरुपयोग रोक्न र वास्तविक समुदायलाई लाभ पुग्ने व्यवस्था गरिनुपर्छ।
1: नेपालको संविधानले नेपालको संस्कृति एवं सांस्कृतिक सम्पदासँग सम्बन्धित विभिन्न संवैधानिक व्यवस्था गरेको छ। नेपालको संविधान 2072 ले विविधतामा आधारित सामाजिक न्याय र समानतालाई विशेष

त्रिजातिन नेपालले 2067 मा अनुमोदन गर्ने पक्षीय राष्ट्र भएको छ। यो महासन्धिको धारा 11 देखि धारा 15 सम्म पक्षीय राष्ट्र अधि यो महासन्धि कार्यान्वयनका लागि राष्ट्रिय स्तरमा गर्नुपर्ने

कम्युनिटीले लाइफ सस्टेनिङ रिसोर्सहरू यो त मेडियमको रूपमा प्रयोग गर्न सक्दैन. तबसम्म चाहिँ अहिलेको चेन्जिङ सोसाइटीमा बाजे बराजु बाबुआमाहरू चाहिँ इन्टेन्जिबल कल्चरल हेरिटेजमा एक्टिभ पार्टिसिपेसन हुने, अनि छोरा छोरीहरू चाहिँ आधुनिक ज्ञान सिपमा एजुकेसनमा अगाडि जाने भइसकेपछि सबैभन्दा ठुलो च्यालेन्ज त्यही नै हो. राज्यले निर्देशित गर्ने तरिकाबाट चाहिँ मेकानिजम हुन जान्छ कि भन्ने कुरामा चाहिँ यहाँहरू सचेत भइदिनु हुनुको लागि मैले त्यति रिक्वेस्ट गरेँ. अब आइपिआरको कुरा गर्ने

मैले दिनको रूपमा आइपिआर एसएस टाइटल राखेको थिएन. अब आइपिआर भन्दाखेरि इन्टलेक्चुअल प्रपर्टी भन्दाखेरि कपिराइट पेटेन्ट डिजाइन ट्रेडमार्क भन्छौँ, जियोग्राफिकल इन्डिकेसन भन्दै जान्छौँ. तर हामीले चाहिँ के प्रोभिजन राखेका थियौँ भन्दाखेरि, जसरी इन्टलेक्चुअल प्रपर्टी राइटमा चाहिँ हामीले कानुनमा छुट्टै त्यसको प्राइभेट प्रपर्टीको रूपमा त्यहाँ विभिन्न अधिकारहरूको एउटा लिस्टिङ हुन्छ, त्यस्तै नै हामीले यो कानुनमा पनि यो कम्युनिटीलाई चाहिँ कसरी त्यो अधिकारहरू एक्सर्साइज गर्न सकिन्छ भनेर चाहिँ त्यो अधिकारहरू उता इन्टलेक्चुअल प्रपर्टीमा भएकै अधिकारहरू चाहिँ यता पनि लिस्टिङ गरेका थियौँ. त्यो कुराहरू चाहिँ अहिले संसद

जस्तो म सुनवार आदिवासीको सुनवार शेर समाजको पनि अध्यक्ष हुँ होइन त्यो चाहिँ प्रतिनिधिमूलक भयो तर सुनवार समुदायको चाहिँ पैचुपो भन्ने एउटा मुख्य प्रणाली छ होइन त्यहाँ नासो हुन्छ पैक हुन्छ त्यहाँ मुलिस हुन्छ त्यहाँ विभिन्न क्यारेक्टरहरू हुन्छन् उहाँको उसमा चाहिँ त्यो संरचना चल्छ तर त्यसको कहीँ आफ्नै किसिमको समय रहेछ यो संविधान ऐनको आफ्नो फरक तरिकाको आफ्नै किसिमको सहायक रहेछ त्यो अनुसार चल्नुहुन्छ परम्परा कानुन अनुसार चल्छ त्यो कुन कुन चाड कतिखेर मान्ने कुन चाड गर्ने कस्तो कसले गर्ने कहिले मिटिङ बस्ने के सामग्री त्यहाँ चाहिँ कसले ल्याउने भन्ने कुरा मिलाएर नै त्यो डर हुन्छ त्यसले गर्दाखेरि प्रधानमन्त्री संस्थाले सिफारिस गरेको पनि उहाँ चाहिँ राख्नुपर्छ होला भन्ने यहाँ

तिमीलाई कसरी सकिन्छ भन्ने कुरामा हामीले अलिकति छलफल गरेर त्यसमा काम गर्न सक्यो भने अझ हाम्रो देशलाई चाहिँ आर्थिक विकासमा चाहिँ सहयोग हुन्छ जस्तो मलाई लाग्छ। र यो भन्दै गर्दाखेरि यो अमृत सांस्कृतिक सम्पदाको संरक्षण मात्रै गरेर चाहिँ हुँदैन, नयाँ पुस्ताहरूमा चाहिँ पुस्ताहरूको लागि चाहिँ डिजिटलाइज गरेर इनोभेसनको थ्रुहरूबाट चाहिँ हामीले यसलाई सस्टेनेबल इन्टरप्रेनर

Gracias.

0: प्राणीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले सार्वजनिक विदाको दिन पनि बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा प्रदान गरिनेछ। राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा लिन चढ़ने सेवाग्राहीलाई तोकिएको समयमा कार्यालयमा उपस्थित भई सेवा लिन अनुरोध गरेको छ। गोलिया नगरपालिका वार्ड नम्बर 8 सहजपुरका 43 वर्षीय हिमबहादुर पुरले ड्रागन फ्रुट खेती गरेर राम्रो आमदानी लिएका छन्। विगत 3 वर्षदेखि उनले ड्रागन फ्रुट खेती गर्दै आएको पुरले ड्रागन खेतीबाट आफ्नो पहिचान बनाएका छन्। ड्रागन खेतीबाट आफू सन्तुष्ट रहेको उनले बताएका छन्। विगत 3 वर्ष कठामा ड्रागन फ्रुट खेती गर्दै आएका पुरले यस वर्ष थप 4 कठामा विस्तार गरी 6 कठा पुर्याएका छन्। श्री मिलन कृषि फर्म दर्ता गराएर विगत 10 वर्षमा माछा पालन, कुखुरा पालन, बाख्रा पालन, तरकारी र केरा खेती गरिसकेका पुरले जानकारी दिए। अन्य खेतीबाट राम्रो आमदानी नपाउँदा ड्रागन खेतीतिर लागेको आफूले जानकारी दिए। विगत 3 वर्षदेखि ड्रागन खेतीलाई निरन्तरता दिइरहेको छु। उनले पनि यस खेतीबाट राम्रो आमदानी गरेको खुसी व्यक्त गरेका छन्। बर्दिया जिल्लाको वन्यताल प्राकृतिक तालो यो तालभरि कमलका फूल र हरियो पातले तालको सौन्दर्य बनाएको छ। कमलको पात शुभकार्य भोज विवाह तथा विभिन्न धार्मिक अनुष्ठानमा प्रयोग गर्ने भएकोले ताजा तालुबाट पनि मान्छेहरू प्राप्तिमा आउने गर्छन्। सुनौ बिन्दु चौधरीको रिपोर्ट।
1: कमलको फूल पानीको सतहमा तेजी रहन्छ, माटोको तर्जमा पनि फुल्छ। बर्दियाको पर्यटन गाउँपालिका स्थित पर्यटक स्थल बर्दियाको यो मनमोहक दृश्य हो। विशेष गरी विवाह, पूजाआजा, व्रतबन्ध तथा अन्य शुभ कार्यका बेला यहाँबाट कमलका पात सङ्कलन गर्ने चलन अहिले पनि कायम छ। कमलका पातमा प्रसाद, पूजा सामग्री तथा परम्परागत तरिका राख्ने चलन छ। प्राकृतिक र वातावरणमा चित भएकाले यसको प्रयोगलाई शुभ मान्ने गरिन्छ।
2: वातावरण

जरूरत चाहिए

0: si perkerasan perkara dia kita dapat perkara serta di perkara kosnya dia kita perkara dalam perjalanan kita terpisah sampai aku sama cenderung dan perkara ini yang terjadi nasib kita ini mereka terpisah sampai tiada perkara yang mati yang sampai dia ini pisah sekali kita.
1: Bagaimana pasilu pada suatu waktu makan dengan lagi lupa kita dicara kujian bahasa so jika apakah yang kami sampaikan kepada kita yang kongsa arti bahasa tidak terbiasa dikit tidak biasa tiada semua korentama lopoli kita dicara kujian jangan dicara mereka cut tapi yang kongsa arti bahasa tidak biasa tiada semua korentama cut kujian bahasa ini adalah kaitan आर्थिक वर्ष 2081 बयासीमा दर्जना उज्यान गरेको छ भने 70% कृति भएका छन्। त्यसै गरी आर्थिक वर्ष 2081मा दर्जना उज्यान गरेको छ भने 7% कृति भएका छन्। 80मा करेन्टमा गएर 12% उज्यान गरेको छ भने 2% कृति भएका छन्। आर्थिक वर्ष 2079मा 5% मृत्यु भएको छ भने 1% कृति भएका जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका सम्पर्क व्यक्ति तथा प्रमुख प्रशासकीय अधिकृत प्रशासकहरूले जानकारी दिनुभयो। नेपाल विद्युत प्राधिकरण वितरण शाखा गुडियाका प्रशासन प्रमुख तथा सूचना अधिकारी महेन्द्र पूर्णका अनुसार विद्युत घटनाबाट जनधनको क्षति न्यूनीकरण गर्न शाखा जिल्लाका विभिन्न शाखा जिल्लाबाट विभिन्न विद्यालयमा विद्युत सुरक्षा सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। हालसम्म करिब 1,200 विद्यार्थीहरूलाई विद्युत सुरक्षा सम्बन्धी प्रशिक्षण तथा सचेतना दिएको जानकारी दिनुभयो। कानून निर्माण तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको कानून निर्माण तथा सुधार वर्ष अभियान सफल बनाउनका लागि उच्च स्तरीय समिति गठन गरेको छ। उच्च स्तरीय कानून सुधार समितिको अध्यक्ष कानून न्याय तथा संसदीय मामिला मन्त्री सुनिता गौतम हुनुहुन्छ। समितिको विषयवस्तु मन्त्री महाधिवक्ता नेपाल बार एसोसिएसनका अध्यक्ष सर्वोच्च अदालतका प्रमुख रजिस्ट्रार प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको कानून सचिव सम्बन्धित मन्त्रालयका सचिव नेपाल कानून आयोगका सचिव तथा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव सदस्य सचिव रहनेछन्। समितिले प्रचलित कानूनहरूको पुनरावलोकन संशोधन खारेजी संहिता कारण तथा संशोधन नियोजन आवश्यक नयाँ कानून निर्माणका लागि आवश्यक सिफारिस गर्नेछ। मन्त्रालयले यो निर्णय मार्फत कानून निर्माण तथा सुधारलाई व्यवस्थित समयबद्ध र प्रभावकारी बनाउँदै संविधान अनुकूल जनमैत्री र समसामयिक कानून प्रणाली निर्माण गर्ने लक्ष्य लिएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुमिता गौतमको निर्णयबाट आर्थिक वर्ष 2083/84 कानून निर्माण तथा सुधार वर्ष घोषणा गरेको थियो र आर्थिक वर्ष 2083/84 24.11 अर्ब वैदेशिक व्यापार भएको छ। अगाडिको आर्थिक वर्षको तुलनामा यो वैदेशिक व्यापार करिब 16% धेरै हो। गएको आर्थिक वर्षको वैदेशिक व्यापार हालसम्मको उच्च हो। यसअघि 2078/79 सर्वाधिक वैदेशिक व्यापार भएको थियो। गएको आर्थिक वर्षमा वैदेशिक व्यापारसँग निर्यात पनि अघिल्लो वर्षको तुलनामा धेरै हो। गएको आर्थिक वर्षमा नेपालमा 3,15,000 करोडको रुपियाँ बराबरको वस्तु निर्यात गरेको थियो। पञ्चायत विभागका अनुसार गएको आर्थिक वर्षमा सोयाबिन तेलबाट 1,28,00,000 करोडको निर्यात भएको छ। सोयाबिन तेलको निर्यातमा सुधार आएका कारण समग्र निर्यात बढेको हो। गएको आर्थिक वर्षमा कुल निर्यात अघिल्लो वर्षको तुलनामा 13.8% धेरै हो। आर्थिक वर्ष 2081/82 2,77,00,000 करोडको वस्तु निर्यात भएको विभागले जनाएको छ। सोयाबिन तेल नेपालमा तेस्रो मुलुकबाट आयात भएर भारतीय बजारमा

Δηλαδή, εγώ είχα κατευθείαν, αλλά δεν είχα κάνει σιλοδρόμου.

0: হয়ে সন্ত্রী খানা খাই, ব্যায়াম সাধ্য করি, ধূমপান নদীর আবাসে দূর রাখি, রাখা নিয়ন্ত্রণ করি, আজ পূর্বে কাটি জীবনযাত্রা, নিশানা রোগ মশে পাঠি সুস্থ জীবন পাই। রেডিও পূর্বাভারেখ্য সহকারে স্বাস্থ্যকারী বর্তি আছে জনমিত্রী সন্দেশ।
1: विश्व स्वास्थ्य संगठन का अनुसार नेपाल में 30% वयस्क जनसंख्या उच्च रक्तचाप को जोखिम छन्। प्रशोधित तथा तैयारी खाना, जंक फूड तथा डिब्बा का खाना में सोडियम धीरे मूल्य हुँदा मुटु रोग को जोखिम बढ़ाने गर्छ। विश्व स्वास्थ्य संगठन ने एउटा व्यक्ति के दैनिक 5 ग्राम सम्म नुन सेवन गर्नु उपयुक्त हुने सलाह दिएको छ।
2: नियमित रूप में हिड़ और शारीरिक व्यायाम ने मुटु स्वस्थ बनाउन मदद गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निद्रा, सकारात्मक सोच एवं चिन्ता तथा तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
2: मद्यपान र धूमपान सेवन नगरौं,
1: स्वस्थ रहौं, सुखमय जीवन बिताउ।
3: रेडियो
4: सबैजना आइ सक्नुभयो। आजको उडाइसको छलफल सुरु गरौँ न त। आज हामी पहिलो चालुपूर्वको लक्षणहरूको बारेमा विज्ञ कुरा सुन्छौँ।
5: हेर्नुहोस्, बिरालो सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, खाना काट्ने वा कहिले काटेको छ भने खाना फराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
4: ल, पहिलोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिलो ईश्वरको लीलाको सम्झेको त सबैभन्दा पहिलो जाने संकेत थाहा हुँदैछ है।
5: हो नि, पहिलो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
4: पहिलोलाई यो संकेत थाहा पाएर के गर्नु? वर्षबाट छोड्नु सकिन्न?
5: त्यसो भनेर कहाँ हुन्छ? पहिलो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
4: घरका सरसामान निकाल्नु पर्यो, त्यतिकै हिँडिहाल्नु हुँदैन।
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अन्न गर्न थाल्नु भयो भने

Ne

बाल विवाह कानूनी अपराध हो, यसलाई आजै

0: ¿Qué te da gusto?
1: Ah, son cuatro. Pero tú también no has llegado.

ଅଲଗା ଚକଡ଼ା ଅନୁଭବ କାମିନା ଉପରେ ମଧ୍ୟ

0: আসেনি। মন্দ শুনলে
1: সর্বপ্রথমে

0: खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 कार्डसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायाम

Radio Grupada es puntuada, sonido empresari Santis.

उनकी सुनता जी के दोनों

una habituella de curta corda, se defini sense. Saltat per la nit, probava el film durant el seu salt, mira, hazra, website, www.radio.org.net, यो कार्यक्रम प्रत्येक शुक्रबार 4 बजेदेखि 5 बजेसम्म समावेशी रेडियोको साझा आवाज मार्फत तपाईँहरूमाझ हामीले शताब्दीकै विभिन्न नेपाली चलचित्रको बारेमा जानकारी प्रदान गर्ने सँगसँगै मिठा मिठा नेपाली चलचित्रका गीतहरू सुनाउँदै आइरहेका छौँ। तपाईँहरूमाझ हामीले रेडियो प्रभावद्वारा प्रत्यक्ष रूपमा प्रसारण प्रत्येक दिनको कार्यक्रमहरू तपाईँहरूमाझमा प्रत्यक्ष रूपमा हामीले प्रसारण पनि गरिरहेका छौँ। यसको लागि तपाईँहरूले रेडियो पूर्वको फेसबुक पेज लाइक गर्नुपर्ने हुन्छ र त्यसपछि तपाईँहरूमाझमा हामीले नेपाली चलचित्रको बारेमा हामीले जानकारीहरू पनि गराउने नै छौँ र प्रत्येक दिनमा हुने कार्यक्रमहरू पनि तपाईँहरूमा प्रत्यक्ष रूपमा हामी प्रसारण पनि गरिरहेका छौँ। र अहिलेको लागि कार्यक्रमको सुरुवातमा एउटा मिठो गीत जोड्न चाहन्छु। गीत रहेको छ नेपाली चलचित्र कम्पनीको एउटा मिठो गीतबाट कार्यक्रमको सुरुवात गर्न चाहन्छु। गीतपछि तपाईँहरूमा साथ तपाईँले विभिन्न नेपाली चलचित्रको बारेमा जानकारी लिएर उपस्थित हुने नै छौँ।

यो कार्यक्रम प्रत्येक शुक्रबार 4 बजेदेखि 5:15 बजेसम्म रेडियोको साझा आवाजमा तपाईँहरूलाई साता ब्रिगेड विभिन्न नेपाली चलचित्रका बारेमा जानकारी र जानकारी सँगसँगै मिठा मिठा नेपालीका चलचित्रका गीतहरू सुनाएर साथ दिइरहेका छौँ। यतिखेर तपाईँहरूमा हामीले साता ब्रिगेड विभिन्न नेपाली चलचित्रको बारेमा जानकारी गराउने क्रम सँगसँगै ओम प्रतीकको लेखन तथा निर्देशनमा बनेको फिल्म हलीको ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच निर्माण पक्षले झन्डै 3 मिनट लामो ट्रेलर दर्शकमा ल्याइएको

उठेर दर्शन माझ ल्याइएको हो भने त्यो रहेछ छवटै कर्ता तथा महिलाहरूले भोग्नुपर्ने समस्याहरूलाई केन्द्रमा राख्दै बाबु छोरीको सम्बन्धको कथा पनि पेश गरेको छ। एक युवतीलाई पहिलो पटक बिमारी भएपछि छवटमा राखिएको हुन्छ, त्यही बेला उनको परीक्षा पर्छ। सामाजिक अन्धविश्वासका कारण विद्यालयले उनलाई पैसा दिनबाट वञ्चित गर्छ। त्यसपछि छोरीलाई पैसा दिनमा बाबुले गरेको सङ्घर्षलाई स्पष्ट ढङ्गमा ढङ्गले चित्रण गरिएको छ भने पैसा दिनमा बाबुले गरेको ढङ्गलाई स्पष्ट ढङ्गमा चित्रण गरिएको छ भने हल्लीप्रति समाजको व्यवहार पनि टेलरमा देखाउन खोजिएको छ भने टेलर सार्वजनिक कार्यक्रममा निर्देशकप्रतिले छाउटीको कारण निर्मूल पार्ने उद्देश्यले फिल्म निर्माण गरिएको गरिएको बताएका छन् भने उनले अझै पनि नेपालका केही ठाउँमा महिलाहरूलाई महिनाहरू हुँदा छाउकोटमा राख्ने गरिन्छ भने त्यही कथालाई हामीले फिल्ममा उठाएका छौँ भने चेतनाको दायरामा राखेर भयो भने पढाइमा पनि पिएचडी गर्न पर्दैन भन्ने सन्देश फिल्मले दिएको छ। साउन 22 गतेबाट प्रदर्शनमा आउन लागेको यस फिल्ममा सरोज खनाल, प्रदीप दीप, अरुण कार्की, अर्जुन गुरुङ, विद्या कार्की, विशाल पहाड़ी, प्रतीक लगायत कथाकारहरूको अभिनय देख्न सकिनेछ भने फिल्मलाई पूजा गुरुङ, जस्मिन श्रेष्ठले निर्माण गरेका हुन् भने यसमा राहुल राईको छायाङ्कन तथा रामप्रसाद चौधरीको सम्पादन रहेको कुरा जानकारी गराउन चाहन्छु। अब भने पालो रहेको छ नेपाली चलचित्र पार्वतीको एउटा मिठो गीत आवाजमा। गीतपछि सातमले केही विभिन्न नेपाली चलचित्रको बारेमा जानकारी लिएर उपस्थित हुनेछ।

आगामी पदबाट चाहिँ कर्मचारी यो फिल्ममा कुटुसु श्रृङ्खला निर्माण गर्ने योजना पनि निर्माण पक्षले बताएको कुरा तपाईँहरूमा सबैले जानकारी पाएकी छु र अब नेपाल रहेको छ नेपाली चलचित्र जान्ने कृष्ण मिठो गीत गीत

प्रभाग हामीले साताभरि विभिन्न नेपाली जातकहरूको बारेमा जानकारीहरू लगाइरहेका छौँ र जानकारी गराउने क्रम सँगसँगै अब भने तपाईँहरूमाझमा एउटा नेपाली चलचित्रको बारेमा हामीले तपाईँहरूमाझमा जानकारी गराइरहेका छौँ। अभिनेता विजय बराल डेढ महिनाअघि फिल्म छायाङ्कनमा फर्किएका छन्। गत जेठमा फिल्म सिन्दुरी जात्राको छायाङ्कनको क्रममा घोडाबाट फिल्म गर्दा उनको दाहिने हात भाँचिएको थियो। त्यसपछि फिल्मको पूर्ण रूपमा छायाङ्कन रोकिएको थियो। विजयले हातको ब्यान्डेज हटाएपछि फिल्मको छायाङ्कन पुनः सुरु गरिएको छ। विजय निको भएसँगै दुई साता अघि बाँकी छायाङ्कन थालिएका निर्देशक सरोज पौडेलले जानकारी दिएका छन् र उनका अनुसार यति बेला पर्वत जिल्लाको पुष्पा नगरपालिका चौध स्थित अर्थल डाँडाखर्ग गाउँमा फिल्मको छायाङ्कन भइरहेको छ भने छायाङ्कन रोकिएको सम्बन्धमा फिल्मलाई थप कसरी राम्रोसँग खिच्ने बारे व्यापक छलफल पनि पूर्ण तयारी गरिएको उनले बताएका छन् भने सिन्दुरी जात्रामा विजयको जोडी अञ्जन प्राइभेटसँग बाँधिएको छ। यो उनीहरूको दोस्रो सहकारी हो। यसअघि उनीहरू पूर्णबहादुरको सारणीमा जोडी भएका थिए भएर काम गरेका थिए भने फिल्ममा विजय अञ्जना सहित उषा खड्की कमला कमलमणि नेपाल लोकेन्द्र लेखक तुलाराज सापकोटा विनोद नेपाल लगायत कलाकारहरूको अभिनय देख्न सकिन्छ भने आगामी मङ्सिर चार गते प्रदर्शन हुने लागेको फिल्म कार्यकारी निर्माता दिनेश खड्का हुन् भने आकाश सुमन रञ्जित र श्याम मगर सह निर्माता हुन् भने बाबु श्रेष्ठले फिल्मको छायाङ्कन गरिरहेका छन् र यसमा

0: ছো
1: जो छोड़ने को मिल गया।

Thank you.

औषधि उपचार गर्दै गर्दाखेरि तपाईँको

0: सँगै गर्नु पर्ने हो कि यसले भयो भने असार साममा पनि पानी नभए किसानको लागि उपयुक्त खेती बाली लगाउने समय कति कसरी लाउने होला भनेर मैले अलिक कृषिसँग सोध्नुभयो चाहिँ मैले पानी नपरेको कारणले आएको समस्या हो तर यसले अलिकति कृषिले भन्न सक्ने
1: धन्यवाद प्रश्नको लागि. अब आफ्नो क्षेत्रहरूमा अब अहिले गर्मी बढिरहेको छ, कहिले काहीँ मात्र पानी पर्ने, पानी परे पनि केही थोरै समयलाई पानी पर्ने, त्यसले चाहिँ हाम्रो बालीलाई असर गरिरहेको अवस्था छ अहिले पनि. जुन मनसुनको समय भए पनि अथवा त्यही मनसुनको समयमा पनि पानी परिरहेको अवस्था चाहिँ टेम्परल भएको कि भन्ने मन प्रतिक्रिया चाहिँ एकदम राम्रो हो. र अहिले मौसमीको हिसाबले चाहिँ जुन यो समस्या चाहिँ जस्तो किसानहरूको समस्या पनि यो जुन पश्चिम पहिलाहरू क्षेत्रमा छ भने उनी गाई क्षेत्रहरूमा अन्य पहाडी क्षेत्रहरूमा पनि त्यो समस्या चाहिँ छ. हामीले जुन परम्परागत असर बनाउने खेती अथवा टिकाउने खेती भनेर हामीले त्यो नहुने

Thank you.

Sono zero, io non ho mai detto che si muove, sono originale.

Thank you.

Thank you.

0: consejo de ella también es otro mes.
1: Yeah.

Thank you.

Thank you.

Thank you.

Thank you.

अनुसार नगर पालिका पर करीब 12,000 किसान पर किसान डायरी वितरण करना लक्ष्य रहेगा। किसान डायरी में से कृषक विवरण व्यवस्थित अभिलेखीकरण बिना प्रसंग ऐना दिन में कृषि क्षेत्र में सेवा तथा सहूलियत वितरण में थप प्रभावकारी हो पारदर्शिता बनाए पुग्न अटोलवाजी भारतीय प्रहरी राजमार्गमा व्यवहारिष्य रूपमा छोड्न चौपाय तथा व्यवस्थापन अभियान सञ्चालन गर्दा दुर्घटना रोकी चौपाय तथा संरक्षण गरिकन अभियान अन्तर्गत प्रहरी सड़क सुरक्षासँग पशु कल्याण हरप प्राथमिकतादेखि छाडा चौपायका उद्धारको व्यवस्थापन शुरू गर्दछ। जिल्ला प्रहरी कार्यालय बर्दियाको अनुसार राजमार्गमा अल्पत्र छोड्न गइए तथा सुरुवातका कारण सवारी दुर्घटनाका जोखिम बढ्दै जाँदा सवारी साधनका जीवथनका सुरक्षामा सर्वसाधारणका जीवथनका सुरक्षामा चुनौती थपेर तथा सुरक्षित सहज यातायात सञ्चालनमा असर पर्दक अवस्थालाई मध्यनजर गर्दै अभियान सञ्चालन गरेको। यी अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय प्रत्यक्ष नगरपालिकासँग समन्वय गरेर सड़कमा व्यवहारिष्य अवस्थामा रहन तैयार तथा प्रबन्धका सुरक्षित उद्धार सन्तुलन तथा व्यवस्थापन चलाएका उद्धार गैरक चौपाय खन प्रदेश स्थित गौशालामा सुरक्षित रूपमा थाइदिन जिल्ला प्रहरी कार्यालय प्रत्यक्षमा प्रहरी सड़क दुर्घटना न्यूनीकरण नागरिकमा सुरक्षा हो पशु संरक्षण कला भारतीय प्रहरी जबरजस्ती प्रहरी उद्योग मुद्दा तथा प्रतिवादीसँग पक्राउ गर्नका सँग प्रहर सहित एकजना नियन्त्रण मनेरमा प्रहरी चौकी सूर्य पटुवा सहितका संयुक्त प्रहरी टोली ठाकुर बाबा नगरपालिका साईको निवासी 43 वर्षीय कालीराम थारुङमा आफ्ना घरमा नुक्कड़ बैठक अवस्थामा पक्राउ गर्दछ। बर्दिया जिल्ला अदालतका 2080 साल अखण्ड 12 गतेको फैसला अनुसार उहाँलाई 2 वर्ष 5 महिना 5 दिनकै 25,000 रूपियाँ जरिवाना तथा पीड़ित हात कोषमा 1,000 रूपियाँ बुझाइ पर्न सजाय प्रक्रिया र पक्राउ समाना फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बर्दियामा पेश गर्न प्रहरी समितिमा यहाँकै जिल्लाका प्रहरी कार्यालय महिना पोखर्से खर्चा टोली आज पर्यापार गाउँपालिका दुई अनुसार टोलमा भारत प्रहरी गाउँसे नेपालको विकिरणमा छापा गाउँपालिका छ शरणमालती छापा निवासी 33 वर्षीय अभिषेक केसी अनशंकास्पद अवस्थामा जाँच गरेर नर्द्वार पितनुका अन्तर्गत 960 मिलिग्राम ब्राउन सुगर जसिन देख पर्न लागू छ तथा 2,400 रूपियाँ नगद बरामद गर्दा पक्राउ पर्न अभिषेक केसी विरूद्ध पर्दिया जिल्ला अदालतमा सेवाग लागू सम्बन्धित कसुरमा थप अनुसन्धान विगेर जिल्ला प्रहरी कार्य बर्दिया बर्दियामा मानव वन्यजन्तु द्वन्द न्यूनीकरण वन अतिक्रमण नियन्त्रण तथा बस्तीका सुरक्षा लगातार जारी तथा शेकबार निर्माण अभियान तीव्रता बनाएका चार आर्थिक वर्ष 2082-83 मतलब जिल्लाको वन क्षेत्रको बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती बस्तीमा 55 किलोमिटर से छिमाल क्षेत्रमा कार्यजारी विस्तार गरिएका डिभिजन वन कार्यालय बर्दिया राष्ट्रिय निकुञ्ज स्थानीय तथा तथा सामुदायिक वन उपभोक्ता समूहका समन्वयमा निर्माण कार्य गरिएको यो अवधिमा डिभिजन वन कार्यालय तथा सामुदायिक वन उपभोक्ता समूहका 40,450 मिटर बर्दिया राष्ट्रिय निकुञ्जका 4,000 मिटर पाँचपोली नगरपालिका 4,600 मिटर ठाकुर बाबा नगरपालिकाका 3,547 मिटर मधुपुर नगरपालिकाका 1,717 मिटर देउवा गाउँपालिकाका 700 मिटर क्षेत्रमा कार्यजाली निर्माण गर्दा आगत आर्थिक वर्ष 2081-82 14 किलोमिटर से छ्याप कार्यजाली निर्माण गरिएर यीसँग 65 आर्थिक वर्ष मध्येमा करिब 69 किलोमिटर कार्यजाली तथा सेक्पा निर्माण सम्पन्न हुँदा जनकल्याण सामुदायिक वन उपभोक्ता समूहका सदस्य देवेन्द्र थापाका अनुसार कार्यजाली विस्तारसँग वन्यजन्तुका बस्ती प्रवेश खत्ती गरेका संरक्षण निकायहरूका टेकुवा पक्का हो 88
जिल्ला महानदी तथा कृषि क्षेत्र निर्मीकरण वन संरक्षण हो पर्णमा अतिक्रमण नियन्त्रणमा यी अभियान प्रभाव करी बिना विश्वास गर्दा बाँकेका नेपाल भारत सीमा क्षेत्र स्थित जमदहा नाकामा ड्युटीमा खटमा नेपाल प्रहरीको ट्राफिक प्रहरीका 53 जना सुरक्षा कर्मीकरण मनसुनको बेला सहज रूपमा जिम्मेवारी निर्वाह गर 20 ठो ब्याङ्कोटो 33 ठो छाता वितरण गरिदिँदा कर्णपति डेन्टल क्लिनिक नेपाल कजो रोशन मेटल क्राफ्ट इन्डस्ट्री नेपाल कजमा संयुक्त आयोजना तथा इलाका प्रभारी कार्य जमदहाका सहज सहकार्यमा आयोजित कार्यक्रममा समाप्ति हस्तान्तरण भइरहेको कर्णपति डेन्टल क्लिनिकका संचालक डाक्टर प्रतीक श्रेष्ठ प्रतिकूल मौसममा सीमा सुरक्षा अवैध आवत जावत नियन्त्रण ट्राफिक व्यवस्थापन तथा नागरिक सेवामा निरन्तर खटमा सुरक्षा कर्मी प्रति सम्मान व्यक्त गर्न उद्देश्यले सहयोग कलक डटबाट उसैत रोशन मेटल क्राफ्ट इन्डस्ट्रीजका संचालक तथा समाजसेवी रोशन मलिक जसका संस्थाका सामाजिक उत्तरदायित्व अन्तर्गत मनसुनको बेला ड्युटीमा खटना सुरक्षा कर्मीपद राहत पुग्नका उद्देश्यले सामग्री वितरण कलक जानकारीबाट कार्यक्रममा सामग्री ग्रहण प्रति इलाका प्रहरी कार्यालय जमदहाका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजन प्रसाद भट्टराई सहयोगी संस्थाप्रति आभार व्यक्त गर्दै असीम स्वरूपले सुरक्षा कर्मीको मनोबल बढाइनको सँग प्रहरी समुदाय बीचको सहकारी नेपाल सरकारको गणतन्त्र कोरिया राष्ट्रबीच सरकार बीचको कृषि मूल्य श्रृङ्खला विकास तथा कानुनी सूचना सेवा सुदृढीकरणका 11.8 मिलियन अमेरिकी डलर 1.82 करोड बराबरका 2 प्रमुख साझेदारी समझदारी पत्रमा हस्ताक्षर हुँदा अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा खास नेपाल सरकारको ओरसे अर्थ सचिव घनश्याम उपाध्याय र गणतन्त्र कोरियाको ओरसे नेपालका राजदूत पार्क फेङ समझदारी पत्रमा हस्ताक्षर गर्दा दुईटा कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग भएका मार्फत कार्यान्वयन बिना यी परियोजना नेपालका कृषि क्षेत्रका आधुनिकीकरण हो कानुनी सूचना प्रणालीका डिजिटल तथा पहुँच योग्य बनाइमा सहयोग गर्न विश्वास गरिदिँदा समझदारी अनुसार नेपालमा फलफुल तथा टिनाका लागि मूल्य श्रृङ्खला विकास परियोजना दुसरा चरणका लागि 10 मिलियन अमेरिकी डलर अनुदान उपलब्ध गराइन हुनेको सन् 2025-2021 संचालन हुने परियोजना लुम्बिनी प्रदेश र बाँके दामको विस्तृत रूपन्देही पाल्पा र पूर्वी जिल्लामा कार्यान्वयन हुनेका परियोजनाको उद्देश्य सहन तथा मझौला किसानका आय वृद्धि बजारमुखी उत्पादन प्रणालीको विकास सहयोग प्रणाली सुदृढीकरण तथा बारी पचार प्राथमिक विस्तार मसै कृषि मूल्य श्रृङ्खला वर्णन गराइमा हल्दा उसैको नेपाल कानून सूचना पायलट प्रणाली स्थापना परियोजना गर्दा 1.8 मिलियन अमेरिकी डलर अनुदान सहायता प्रदान गर्न मन्त्रालय जनाएको हो। राष्ट्रिय समाचार सँगै हाम्रो सन्देशमा समय पुरै लागेको हाम्रो सन्देश होइन मुख्य सन्देश बासुरी नगरपालिका किसान अभिलेखीकरण तथा कृषि सेवामा सहज पहुँच सुनिश्चित गर्न उद्देश्यले किसान दायी वितरण अभियान शुरू गर्दा नेपाल सरकारको गणतन्त्र कोरिया सरकार बीच कृषि मूल्य श्रृङ्खला विकास तथा कानुनी सूचना सेवा सुदृढीकरणका लागि 11.8 मिलियन अमेरिकी डलर 1.82 करोड बराबरका 2 प्रमुख साझेदारी पत्रमा हस्ताक्षर गर्दा जय गुरु बाबा।

एक प्रदर्शन करते हैं उनका अवश्य दिन होगा। धन्यवाद।

estudiar con ellos los proyectos realizados en la

विभाग को संख्या 93 पर्थक्रम छ। आर्थिक अवस्था कमजोर भएका र नेपालमै रोजगारीको अवसर नहुँदा नेपालको पैसा छोड्ने नेपाली श्रम विदेशमा कैदी बन्दी भइरहेको छ। युवालाई रोजगारसँग जोड्न सरकारले अहिले पहल नगरे गम्भीर समस्या निम्तिन सक्छ। नेपालले एक वर्षमा अमृतसरको निर्यातबाट 86 करोड़ रुपियाँ भन्दा बढी विदेशी मुद्रा आर्जन गरेको छ। पञ्जाब विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 नेपालले 3038 मेट्रिक टन अमृतसरको निर्यात गरेको छ। यसको कुल निर्यात मूल्य 86,70,98,000 रुपियाँ रहेको विभागले जनाएको छ। नेपालको कुचो विशेष गरी बङ्गलादेशका भारत निर्यात भएका छन्। अमृतसरको नेपालको पहाडी जिल्लाका किसान उत्पादन गर्ने प्रमुख नगरपालले बताइएको यसको खेतीले कम लगानीमा राम्रो आमदानी दिनुका साथै बिरालो जमिनमा माटो संरक्षण र भूचय नियन्त्रणमा पनि सहयोग पुर्याउने

नजिकका कृषि बजारहरूको गतार्थिक वर्ष 2082 83 4187 गोटा फलफुल तथा तरकारीका नमुना परीक्षण गरेको थियो। समितिका अनुसार परीक्षण गरिएका नमुना मध्ये 60 गोटा नमुना उपभोक्तालाई बाँकी अयोग्य भेटिएपछि नष्ट गरिएको छ।

0: ¿Y qué hemos podido poner ahí?
1: Yo no sé si tú lo sabes.

हमारे सहकारी गर्ने व्यक्तिहरू भन्ने चाहिँ मूल लक्ष्य हो। सबैभन्दा बढीको ठुलो लक्ष्य चाहिँ अलिक बढी पारदर्शितालाई चाहिँ हामी यहाँ अवधानमा राखेका हौ, जवाबदेखि अवधानमा राखेका हौ। त्यस अगाडिको

समर्थन गरेको जानकारी दिनुभयो। मन्त्रालयका अनुसार पश्चिम एसियाका रहेका नेपाल

0: परिचित छ। यस्तै खबर गएको जेलमा रहेका 49 जना नेपालीको निर्णयका लागि पहल भइरहेको उहाँले बताउनु भयो।
1: ¿Qué es eso?

रिपोर्ट सँगै मौसम पूर्वानुमानमा प्रयोग हुने शब्दावली र बुझाएक लगायतका सामग्री बाँकी छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: अनुसार तुलसीपुरमा 43 वटा व्यावसायिक फर्महरू तर परम्परागत गाई भैँसी पालन गरिरहेका किसान भने धेरै छन्। उपमहानगरपालिकाले किसानको गोठमै पुगेर निशुल्क उपचार गर्ने कार्यक्रम राम्रो भए पनि निरन्तरता हुँदैन कि भन्ने चिन्ता किसानमा छ।
1: मौसम पूर्वानुमानका शब्दावली नागरिकले सजिलै बुझ्न सक्नु बनाउनु आवश्यक लगायतका सामग्री बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।

कुछ साझा खबर सुन्दै हुनुहुन्छ। मौसम पूर्वानुमानमा हल्कादेखि भारी वर्षा, मेघ गर्जन, हावाहुरी, हिमपात, तुवालो, आंशिकदेखि सामान्य गति तथा सम्भावना जस्ता शब्दावली प्रयोग गरिन्छ जसले मौसमको अवस्था जोखिमको स्तर जनाउँछन्। यी शब्दहरूको सही अर्थ बुझ्दा नागरिकले पूर्व तयारी गर्न, जोखिम न्यूनीकरण गर्न र दैनिक गतिविधि सुरक्षित रूपमा सञ्चालन गर्न सजिलो हुन्छ। त्यसैले मौसम सम्बन्धी शब्दावलीलाई

Thank you.

Thank you.

Grazie.

Gracias.

Mike.

करें बात बात स्टुडियो रात 8:45 बजेगा आप सुनिए बीबीसी नेपाली सेवा।

सल्लाह गर्छु म सिरियल सल्लाह गर्छु किनभने

0: ചിന്തയുടെ
1: പദമാസമാണ് അപ്പൊ അവർക്ക്

हिसाबले

Thank you.

कुरा राम्रै कुरा तपाईँलाई मान्छेले बुझाउने अहिले त आइपुग्यो हामीले यहाँनिर

भारतीय कानूनी अपराध यसलाई आजै गर्न

समस्या तो रिसेप्शन समाधान हो।

हो गर्भको एक घण्टाभित्र अनिवार्य स्तनपान शुरू गरौँ। छ महिनासम्म आमाको दुध मात्रै खुवाऊ। स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराउँ स्वास्थ्य बचाउँ।